0: سامعین کرام، جس طرح احکام خداوندی سے بے نیازی نہیں ہو سکتی، اسی طرح اسوہ رسول صلی اللہ علیہ وسلم اور ان کی سنت سے بے پروائی اختیار نہیں کی جا سکتی۔ سنت رسول اللہ کی اطاعت بھی ایسی ہی ضروری ہے جیسی کتاب اللہ کی، اس لیے کہ دونوں کی پیروی حکم الہی کی پیروی ہے۔ ارشاد باری تعالیٰ ہے، وَمَن يُطِعِ الرَّسُولَ فَقَدْ أَطَاعَ اللَّهَ، یعنی جو رسول کی اطاعت کرے اس نے دراصل اللہ ہی کی اطاعت کی۔ نبی کریم صلی اللہ علیہ وسلم نے اپنی سنت کو مضبوطی سے تھامنے اور اس پر عمل کرنے کی اشد تاکید فرمائی ہے، اور اس سے غفلت برتنے پر سخت ناراضگی کا اظہار فرمایا۔ سامعین کرام، انہی ہدایات کی روشنی میں پیش کیا جا رہا ہے پروگرام روح پرور سنتیں۔ اس پروگرام کے ہر قسط میں ہم ایک سنت نبوی صلی اللہ علیہ وسلم کا ذکر کریں گے، اس کے معنی پر غور کریں گے، اور یہ دیکھیں گے کہ کس طرح یہ سنت ہماری روزمرہ زندگی میں روشنی اور سکون کا ذریعہ بن سکتی ہے۔ سامعین کرام، اسلام نے انسان کی فطرت کو پاکیزگی اور صفائی کے ساتھ جوڑا ہے، اور جن پانچ چیزوں کو فطری تقاضے کے طور پر ذکر کیا گیا ہے، ان میں ایک فطرت کا متقاضی ختنہ بھی ہے۔ یعنی یہ وہ سنتیں ہیں جو انسان کو پاکیزگی، صفائی اور وقار عطا کرتی ہیں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، الفطرۃ خمس، الختان والاستحداد ونتف الابط وتقليم الاظافر وقص الشارب۔ سمجھنے، اس طرح ختنہ کے عمل سے اللہ اور رسول کی اطاعت کا ثبوت ہے، یہ ساتھ ساتھ ختنہ جسمانی پاکیزگی اور نظافت کو یقینی بناتا ہے۔ صحت کے پہلو پر بھی اگر گفتگو کریں تو یہاں جدید میڈیکل سائنس بھی اس کے بے شمار طبی فوائد تسلیم کرتی ہیں، جیسے بیماریوں سے بچاؤ اور جسمانی صحت میں بہتری۔ تو اللہ تعالیٰ نے اپنے رسول صلی اللہ علیہ وسلم کے بارے میں فرمایا، وَمَا يَنْتِقُ عَنِ الْهَوَى إِنْ هُوَ إِلَّا وَحْيٌ يُوحَى، یعنی رسول صلی اللہ علیہ وسلم اپنی خواہش سے کچھ نہیں کہتے، یہ سب وحی الہی ہے۔ تو سامعین، یہ تھی آج کی سنت بلفظ دیگر فطرت، یعنی ختنہ۔ اللہ تعالیٰ ہمیں ان تمام روح پرور سنتوں کو ہماری اپنی زندگی میں نافذ کرنے کی توفیق عطا فرمائے، آمین۔
1: آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @ FM 107 قطر۔ دل سے دیسی۔
2: گھر میں کھانا اگر بچوں کی پسند کا ہو تو گھر میں سکون بنا رہتا ہے۔ اب آپ سوچیے، اگر آپ کے گھر میں ہی ایک ننھا شیف چھپا ہو تو پرابلم جڑ سے ہی ختم ہے نا۔ اس لیے ہم آپ کے لیے لائے ہیں خاص شو، جس میں آپ کے گھر کے اس ننھے شیف کو ملے گی انسپریشن اور ریسیپیز کا خزانہ۔ آر جے سرور کے ساتھ سنیے جونیئر شیف، جونیئر شیف ہر جمعے کی دوپہر 2:30 بجے سے صرف FM 107 پر۔ دل سے دیسی۔
3: دوستوں، ہم سب کی ذمہ داری ہے کہ ہم اپنے بچوں کی حفاظت کو ترجیح دیں۔ آج کل کے وقت میں گھر میں کئی ایسی چیزیں ہوتی ہیں جو بچوں کے لیے خطرناک ہو سکتی ہیں۔ ان چیزوں کا خیال رکھنا ضروری ہے تاکہ ہم کسی بھی ناقابل برداشت حادثے سے بچ سکیں۔ الیکٹرک اپلائنسز کو بچوں سے دور رکھیں، یہ انہیں چوٹ لگنے سے بچاتا ہے۔ شارپ آبجیکٹس کو سیکیورلی سٹور کریں، چھڑیاں اور کاٹنے والے اوزار بچوں کے لیے خطرناک ہو سکتے ہیں۔ چھوٹی چھوٹی چیزیں ان کی پہنچ سے دور رکھیں، جیسے کہ چھوٹے ٹوائز پارٹس بھی جو ان کے منہ میں جا سکتے ہوں۔ گیس اور کوکنگ اپلائنسز کے استعمال سے بھی بچوں کو دور رکھیں، یہ بچوں کے لیے خطرناک ہو سکتا ہے۔ چھوٹے بچوں کو سوئمنگ پول اور واٹر سورسز کے قریب اکیلے نہ جانے دیں، اس سے انہیں پانی میں ڈوبنے کا خطرہ ہوتا ہے۔ مت بھولیے کہ ہر دن ہمیں اپنے گھر کو اس طرح سے آرگنائز کرنا چاہیے کہ وہ بچوں کے لیے سیف ہو۔ ایسے چھوٹے لیکن ضروری قدم ہمارے بچوں کو محفوظ رکھنے میں مددگار ثابت ہوتے ہیں۔ سیفٹی صرف ایک سوچ نہیں بلکہ ایک عمل ہے۔ FM 107 آپ کی خوشحال زندگی کی خواہش کرتا ہے۔
4: Absolute cinema.
5: ये है वो reaction जिसके लिए आप theater जाना चाहते हैं. पर reviews वो आपको कई मर्तबा धोखा दे देते हैं और आप interval से पहले ही घर पे होते हैं. But don't worry, मैं हूँ ना. भरोसेमंद review देने के लिए आपको बस सुनना है FM 107 पर review of the week rolling हर Friday शाम 7:15 मेरे यानी दोहा वाले कबीर के साथ ताकि एवरी मूवी एक्सपीरियंस बने एब्सोल्यूट सिनेमा.
3: साथियों, जिंदगी के सफर के लिए एक सही डायरेक्शन चाहिए और जब बात हो पैसे की तो सही गाइडेंस भी सबसे ज्यादा जरूरी होती है. सेविंग, बजटिंग, फ्यूचर प्लानिंग या स्मार्ट इन्वेस्टिंग, इंट्रोड्यूसिंग प्रोग्राम मनी नेविगेटर, एक ऐसा गाइड जो आपको लेके जाता है फाइनेंशियल अवेयरनेस के सफर पर. बिल्कुल प्रैक्टिकल, बिल्कुल रियल लाइफ. सुनिए प्रोग्राम मनी नेविगेटर एवरी मंडे 10 AM ऑनवर्ड्स ओनली ऑन FM 107. दिल से देसी, योर गाइड फॉर स्मार्टर स्ट्रॉन्ग फाइनेंशियल डिसीजन. सिर्फ सुनना ही नहीं, समझना भी शुरू कीजिए.
1: कतर का पहला देसी रेडियो स्टेशन FM 107, दिल से देसी.
6: वैल्यूज आर वैल्यूज. अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू. मैं हूं नाजिया आपके साथ एंड वेलकम टू द सेगमेंट कॉल्ड आर वैल्यूज. दोस्तों, आज के सेगमेंट में हम बात करेंगे एक बहुत ही इम्पोर्टेंट टॉपिक पे और ये टॉपिक है रिटायरमेंट प्लानिंग. देखिए, रिटायरमेंट प्लानिंग जरूरी है लेकिन कब से इसकी शुरुआत कर देनी चाहिए ये ज्यादा इम्पोर्टेंट है. हम क्या सोचते हैं, जब रिटायर हो जाएंगे, थोड़ा फ्री हो जाएंगे, फिर कुछ प्लान करेंगे, लेकिन तब तक बहुत लेट हो जाता है. तो करना ये है कि चीज़ों को इतना ज़्यादा डिले नहीं करना है, बल्कि पहले से प्रायर प्लानिंग कर लेना हमेशा फ़ायदेमंद साबित होता है. देखिए, आजकल की लाइफ में लोग रोज़ की ज़रूरत हैं, एक्सपेंसेस हैं, इन पर ज़्यादा फोकस करते हैं, लेकिन सबसे इम्पोर्टेंट चीज़ जो अक्सर इग्नोर हो जाती है वो है रिटायरमेंट प्लानिंग. रिटायरमेंट का मतलब होता है कि वो टाइम, यू नो, जब हम काम छोड़ देंगे, रेगुलर इनकम बंद हो जाएगी. इसलिए अगर हम पहले से प्लानिंग ना करें तो आगे चलकर फाइनेंशियल प्रॉब्लम्स का सामना होता है, कभी इमोशनल सिचुएशंस जो हैं वो सामने आ जाती हैं, डिपेंडेंसी बढ़ जाती है दूसरों पर, एंड सो फॉर दैट हम जो हैं वो कम्फर्टेबल फील नहीं करते. देखिए, रिटायरमेंट प्लानिंग है क्या, इसको भी समझना जरूरी है. अगर बहुत ही सिंपल तरीके से मैं आपको समझाऊं तो रिटायरमेंट प्लानिंग का मतलब है अपनी जिंदगी के उस हिस्से के लिए खुद को तैयार करना जब आप काम नहीं कर रहे हैं. इसमें पैसे सेव करना है, इन्वेस्ट करना है, फ्यूचर के खर्चों को एस्टिमेट करना है, यह सारी चीजें जो है शामिल हो जाती हैं. इसमें गोल भी आपके होने चाहिए. अब आप सोचेंगे पूरी जिंदगी तो ऑब्जेक्टिव्स, गोल्स इन सब में फंसे रहे, अब कौन सा गोल, गोल वाला गोल. नहीं, मेरा मतलब है इसमें गोल ये होना चाहिए कि आप अपनी जिंदगी आराम से गुजारें बिना किसी फाइनेंशियल स्ट्रेस या टेंशन के. अब इसके लिए हमें करना क्या है, रिटायरमेंट प्लानिंग करनी है. सबसे पहले फाइनेंशियल सिक्योरिटी के लिए जरूरी है. जब आप रिटायर हो जाते हैं तो सैलरी बंद हो जाती है, ऐसे में आपके पास सेविंग्स होनी चाहिए. वो लोग अलग हैं जो बिजनेस अपना कर रहे हैं, उनकी तो चलिए चलती रहती है, एक अर्निंग उनको होती रहती है, बट उनकी वो भी अपने हिसाब से जो है वो प्लानिंग करते हैं अपने रिटायरमेंट की, कि किस तरह से अपने बच्चे को तैयार करना है कि वो उनका बिजनेस जो है टेक ओवर कर ले एंड ऑल दैट. लेकिन हाँ, यहाँ पर उन लोगों की खास मैं बात कर रही हूँ जो पूरी तरह से सर्विस क्लास को बिलोंग करते हैं, यानी सैलरी आ रही है बंधी हुई महीने में, उस हिसाब से खर्चे आपके सारे सेट है. बट हो जाता है कि जब सैलरी बंद हो फिर क्या हो, फिर प्रॉब्लम्स शुरू होती हैं. लेकिन अगर हमने ठीक तरह से प्लानिंग कर ली है तो दूसरों पर डिपेंड होने का मौका ही नहीं मिलेगा. देखिए, आपके

दूसरों के लिए अवेलेबल रहना जरूरी नहीं। आपका वक्त भी कीमती है। बास औकात मैं भी मसरूफ हूं कहना भी एक हेल्दी बाउंड्री है। इस्लाम ने जिस्मानी हुदूद का तसव्वुर बहुत वाज़े रखा है। प्राइवेसी, पर्दा, पर्सनल स्पेस, ये सब बाउंड्रीज का हिस्सा है। हर किसी की राय मानना जरूरी नहीं, दूसरों के ख्यालात सुनना और अपनी सोच रखना अलग बातें हैं। अपनी सोच और उसूलों की हिफाजत भी बाउंड्री है। बाज़ लोग समझते हैं बाउंड्रीज एक मगरबी तसव्वुर है, हालांकि इस्लाम ने तो सदियों पहले इसकी बुनियाद रख दी थी। इस्लाम ने हमें हुकूक और हुदूद दोनों सिखाई हैं। अल्लाह ताला ने इंसान को इज्जत दी और बेशक हमने औलाद आदम को इज्जत बख्शी। ये अल्लाह ताला का फरमान है सूरह इसरा में। जब अल्लाह ने इंसान को डिग्निटी दी तो अपनी इज्जत की हिफाजत भी इंसान की जिम्मेदारी हुई। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में भी बाउंड्रीज का हसीन तवाज़ुन नजर आता है। आप सल्लल्लाहु अलैहि वसल्लम सबसे ज्यादा मेहरबान थे, लेकिन हर मामले में हिकमत और हुदूद भी कायम रखते थे। आप सल्लल्लाहु अलैहि वसल्लम ने लोगों के हुकूक का भी ख्याल रखा और अपनी जिम्मेदारियों में भी तवाज़ुन रखा। यही इस्लाम का हुस्न है, ना जुल्म करना, ना जुल्म सहना। ये बात समझना बहुत जरूरी है कि बाउंड्रीज का मतलब रूड होना नहीं। मसलन अगर कोई आपसे ऐसा काम चाहता है जो आपके लिए मुश्किल है तो इनकार बदतमीजी नहीं, अगर वो एहतराम से किया जाए। माजरत, इस वक्त मेरे लिए मुमकिन नहीं, ये एक हेल्दी बाउंड्री है। इसी तरह अगर कोई बार बार तकलीफ दे बात करता है और आप कहें बरहे करम इस अंदाज में बात ना करें, मुझे तकलीफ होती है, तो ये गुस्ताखी नहीं सेल्फ रिस्पेक्ट है। इस्लाम हमें हुस्न अखलाक भी सिखाता है और सेल्फ रिस्पेक्ट भी। क्यों बहुत से लोग बाउंड्रीज नहीं बना पाते? अक्सर लोग बाउंड्रीज इसलिए नहीं बना पाते क्योंकि उन्हें डर होता है लोग नाराज हो जाएंगे, कहीं मैं सेल्फिश ना समझा जाऊं, लोग मुझे छोड़ ना दें। अच्छा इंसान हमेशा सैक्रिफाइस करता है, लेकिन ये सब गलत फहमियां हैं। अच्छा इंसान वो नहीं जो खुद को खत्म कर दे, अच्छा इंसान वो है जो तवाजुन के साथ जीता है। बाज लोगों को बचपन से ये सिखाया जाता है कि हमेशा दूसरों को खुद पर तरजीह दो, कभी इनकार ना करो। नतीजा ये निकलता है कि बड़े होकर वो हर एक को खुश करने में अपनी जात खो बैठते हैं। यहाँ बाउंड्रीज इंसान को अपनी पहचान वापस देती हैं। कई लोग सोचते हैं बाउंड्रीज से फासले बढ़ते हैं, मगर हकीकत ये है कि बाउंड्रीज ताल्लुकात को साफ और मजबूत करती हैं। जब एक्सपेक्टेशंस वाज़े हों, एहतराम मौजूद हो, लिमिट्स मालूम हो, मिसअंडरस्टैंडिंग्स कम होती हैं। मिसाल के तौर पर अगर किसी दोस्त को वाज़े हो कि आप रात देर से कॉल अटेंड नहीं करते, तो नाराज होने के बजाय क्लैरिटी पैदा होगी। हुदूद कंफ्यूजन्स कम करती हैं। अगर इंसान अपनी हुदूद तय ना करे तो लोग अक्सर उन हुदूद को खुद तय करने लगते हैं, फिर वो फैसले करते हैं आपका वक्त कहाँ सर्फ होगा, आपकी एनर्जी कहाँ लगेगी, आप कब अवेलेबल होंगे, आप क्या बर्दाश्त करेंगे, और यही एग्जॉस्टन की इब्तिदा होती है। जरूरी यही है कि आप इन चीजों में सेल्फ रिस्पेक्ट का ख्याल रखें, अपने फैसले खुद करें। आपका दिल, जहन, वक्त, एनर्जी, ये सब अल्लाह की अमानत है। अगर इंसान खुद को इतना थका दे कि इबादत, घर, सेहत और सुकून सब मुतासिर होने लगे, तो ये भी दुरुस्त नहीं। अपनी हिफाजत करना सेल्फिशनेस नहीं, स्टेवर्डशिप है। इस्लाम बैलेंस सिखाता है, ना खुद को मिटा दो
نہ دوسروں پر سخت ہو جاؤ۔ باؤنڈریز کا مقصد لوگوں کو دور کرنا نہیں بلکہ انہیلدی پیٹرنز کو دور کرنا ہے۔ فرق سمجھیں، انسانوں سے نفرت نہیں، غلط رویوں میں حد قائم کرنا، یہی میچیورٹی ہے۔ آج کے دور میں اگر ہم دیکھیں تو سوشل میڈیا، کانسٹنٹ ایکسیسیبلٹی، میسجنگ کلچر، فیملی پریشرز، ورک اسٹریس، یہ سب باؤنڈریز کو پہلے سے زیادہ ضروری بنا چکے ہیں۔ ہر وقت اویلیبل رہنا ہیلتھ نہیں ہے، ہر بات ٹالریٹ کرنا ورچیو نہیں، ہر کسی کو خوش رکھنا کامیابی نہیں، کبھی نہیں کہنا بھی حکمت ہے، کبھی خاموشی بھی باؤنڈری ہے، کبھی فاصلہ بھی رحمت ہے۔ ذاتی حدود دراصل خود احترام کی پہلی سیڑھی ہے۔ جب انسان اپنی قدر پہچانتا ہے تبھی اپنی باؤنڈریز بناتا ہے، اور جب باؤنڈریز بنتی ہیں تب سکون پیدا ہوتا ہے۔ اسلام ہمیں یہی سکھاتا ہے کہ محبت کے ساتھ جیو مگر اپنی عزت کے ساتھ، رحم رکھو مگر خود کو مٹا کر نہیں، لوگوں سے جڑو مگر اپنی ذات کھو کر نہیں۔ یہی پرسنل باؤنڈریز کا اصل مفہوم ہے۔ پرسنل باؤنڈریز کی بات ہو اور سیلف ریسپیکٹ کا ذکر نہ آئے، یہ ممکن نہیں۔ حقیقت یہ ہے کہ باؤنڈریز اور سیلف ریسپیکٹ ایک دوسرے سے گہرا تعلق رکھتے ہیں۔ جہاں سیلف ریسپیکٹ ہوتی ہے وہاں باؤنڈریز ہوتی ہیں، جہاں باؤنڈریز ہوتی ہیں وہاں سیلف ریسپیکٹ محفوظ رہتی ہے۔ سادہ الفاظ میں سیلف ریسپیکٹ کا مطلب ہے اپنی قدر کو پہچاننا، اپنے وجود کو اہم سمجھنا، اپنے جذبات، وقت، رائے اور حقوق کو قابل احترام جاننا۔ یہ غرور نہیں، یہ تکبر نہیں، یہ خود پسندی نہیں، یہ اللہ کی دی ہوئی اپنی قدر کو پہچاننا ہے۔ بعض لوگ سیلف ریسپیکٹ کو ایگو سمجھ لیتے ہیں، حالانکہ دونوں میں زمین آسمان کا فرق ہے۔ ایگو کہتی ہے میں دوسروں سے بہتر ہوں، سیلف ریسپیکٹ کہتی ہے کہ میں بھی عزت کے قابل ہوں۔ یہ فرق بہت اہم ہے۔ اگر انسان خود اپنی قدر نہیں پہچانتا تو اکثر دنیا میں بھی اس کی قدر نہیں ہوتی۔ جو شخص ہر وقت اپنی ضروریات قربان کرتا رہے، اپنی رائے چھپاتا رہے، ہر زیادتی سہتا رہے، اکثر لوگ اس کی خاموشی کو رضامندی سمجھ لیتے ہیں، پھر ایکسپلوئٹ کرنا شروع کر دیتے ہیں، استعمال ہونا شروع ہو جاتا ہے اور انسان اندر سے ٹوٹنے لگتا ہے۔ اس لیے سیلف ریسپیکٹ صرف ایک اچھی بات نہیں، ایک ضرورت ہے۔ جب انسان اپنی قدر جانتا ہے تو وہ یہ سمجھتا ہے کہ میرا وقت قیمتی ہے، میرے جذبات اہم ہیں، میری انرجی محدود ہے، میرے بھی حقوق ہیں، مجھے بھی سکون چاہیے۔ یہ احساس باؤنڈریز پیدا کرتا ہے۔ مثلا اگر کوئی بار بار آپ سے بے ادبی سے بات کرتا ہے، سیلف ریسپیکٹ کہتی ہے کہ یہ میرے لیے ایکسیپٹیبل نہیں، یہی باؤنڈری بن جاتی ہے۔ اگر کوئی ہر وقت آپ سے فائدہ اٹھا رہا ہے تو سیلف ریسپیکٹ کہتی ہے کہ مجھے حد مقرر کرنا ہوگی، یہی ہیلدی باؤنڈری ہے۔ اکثر باؤنڈریز بھی کمزور ہوتی ہیں، ایسے لوگ ہر بات مان لیتے ہیں، ہر کسی کو پرائیورٹی دیتے ہیں، انکار کرتے ہوئے گلٹ محسوس کرتے ہیں، دوسروں کے ناراض ہونے سے ڈرتے ہیں، اپنی ضروریات کو اہم نہیں سمجھتے اور اکثر اندر ہی اندر تھکتے رہتے ہیں، باہر خاموش، اندر شور۔ یہ سیلف ریسپیکٹ کی کمزوری کی علامت ہو سکتی ہے۔ اسلام انسان کو جھکنا سکھاتا ہے مگر صرف اللہ کے سامنے، بندوں کے سامنے ذلت نہیں۔ یہ بہت بڑا پیغام ہے۔ اللہ تعالیٰ فرماتے ہیں عزت تو اللہ، اس کے رسول اور مومنوں ہی کے لیے ہے۔
مومن کی شان

0: में भी कोई वो होती होंगी, और सब चीजें हम जो है घर की दहलीज के बाहर छोड़कर घर में आना चाहिए, अपने भी बच्चों के साथ में वही मोहब्बत खुलूस प्योर हार्टेड होकर मिलना चाहिए, उनसे बातें उनसे मोहब्बत, क्योंकि उन्हें नहीं पता क्या है क्या नहीं, उन्हें सिर्फ उनका बाप दिखता है और बीवी को अपना शौहर दिखता है, बाकी क्या हो रहा है क्या नहीं हो रहा है दिल इज बॉदर अबाउट इट।
1: बिल्कुल,
0: क्योंकि बच्चे आएंगे सब चीज सुनाएंगे ऐसे हुआ ऐसे हुआ ऐसे हुआ, मम्मा ने ये कहा एक्स वाई जेड, और बीवी ये कहेगी कि भाई देखो तुम्हारी बहन ने ऐसा कहा, वो वहाँ पर ऐसा हुआ, तुम्हें पता है ये क्या है, सबकी अपनी अपनी कहानी होती है। तो यहाँ पर जो है मर्द का बहुत बड़ा रोल पैदा होता है कि घर में जब वो एंटर हो रहा है, ऐसा नहीं है कि बाप आ रहा है सब कोने में बैठे हैं डर के मारे, ये भाग रहा उधर भाग रहा है, ऐसे ली चाहिए मोहब्बत, तो इसी चीज से जो है घर बनते हैं, ये कि नहीं कि डर। तो मेरे हिसाब से घर के अंदर डर नहीं होना चाहिए, घर के अंदर सिर्फ अल्लाह का डर होना चाहिए। ये चीज वो घर वालों के अंदर ध्यान और दिमाग में होना चाहिए कि भाई हमको किसी से नहीं सिर्फ हमारे अल्लाह से डर होना है। ये चलेंगे तो मजा आ जाएगा, जिंदगी चलने में आसानी हो जाएगी। तो खुशनुमा घर को, घर में घर के सब लोगों का इक्वली पार्टिसिपेशन होता है कि सब अपनी शांति बनाए रखें, अच्छा सबर करें, अच्छी जुबान इस्तेमाल करें, ना कभी किसी को तकलीफ पहुंचाने वाले अल्फाज इस्तेमाल करें, क्योंकि अल्फाज जो होते हैं वो जहर और तीर से ज्यादा काम करते हैं। वो वक्त तो निकल जाता है लेकिन वो बातें जो है हमेशा जहन में गूंजते रहती हैं। कोशिश ये करें कि अच्छे अल्फाजों को इस्तेमाल किया जाए, कभी गुस्सा आ जाए तो वहां से उठ जाए, माहौल से उठकर चले जाएं। बैलान में अगर कोई चीज गलत हो रही है तो कमरे में चले जाओ, ऐसा वाला चीज बैठो मत वहां पर, क्योंकि जहां पर जो चीज होती है गड़बड़ाने वाली, क्योंकि अक्सर अक्सर शैतान का ही काम होता है घर को बिखराने में।
1: ऐसे ही
0: अगर
1: गुस्से में ना
0: यहाँ पर
1: ऐसी बातें निकल जाती हैं आपके मुंह से, तो बात तो खत्म हो जाती है लेकिन दिल से नहीं निकलती, तो इसलिए वाकई खामोश रहना चाहिए उस वक्त में।
0: बिल्कुल, जितना हो सकता है जिसने गुस्से पर काबू कर लिया उन्हें सब चीज को काबू कर लिया, गुस्से पर अपने सब्र की लगाम देना बहुत जरूरी है, वरना गुस्सा जब बेलगाम हो जाता है ना तो रिश्तों को जो है ना क्या बोलते सपने मजबूरी की दहलीज तक लेकर चले जाता है, वो यानी कि समझौते वाली दहलीज हो जाती है कि अब हम इसी पे खड़े होंगे समझौते वाली जिंदगी, तो वो बहुत गंदा हो, अब वो चाहे कुछ भी कर लो वो घर नहीं रहेगा, क्योंकि जिस रिश्ते में समझौता और शक आ जाए वो घर कभी बन ही नहीं सकता, चाहे कुछ भी कर लो, चाहे सोने की ईंटें लगा लो उसमें।
1: सही,
0: अगर वही घर मोहब्बत वाला है, अगर उसके ऊपर छत भी नहीं है ना, तो दोनों आराम से जी लेंगे खुले आसमान के नीचे।
1: ऐसे ही, ये सबसे बेसिक जो चीज़ है ना वो मोहब्बत ही है, आपको एक दूसरे से मोहब्बत हो आप हर तनाव के हालात में रह सकते हो, और अगर मोहब्बत माइनस कर दो तो फिर तो मतलब कुछ भी हो आपकी वो वाली चीज़, वो एक सेल्फिश रिलेशन होता है बेसिकली।
0: बिल्कुल, और सबसे इम्पोर्टेंट बात, जो भी मेहमान घर आते हैं या हम किसी के घर मेहमान जाते हैं तो हमारी आंखें, हमारा जुबान और हमारी कान, ये दोनों चीजें वहीं पर छोड़ के घर के बाहर निकलना चाहिए। जैसा कि मिसाल के तौर पे हम मेहमान गए हैं तो हम जाएंगे तो हम वहाँ पर आग नहीं लगाएंगे, अच्छा अच्छा ये है, तो वो हमारी बातों को भी हम बहुत एहतियात करेंगे कि कोई ऐसी बात हमारी इनकी जिंदगी में, क्योंकि कुछ कुछ अल्फाज इंसान के अंदर इतना इम्पैक्ट कर जाते हैं कि वो अच्छी खासी जिंदगी भी जो है बिगड़ जाती है। अब मिसाल के तौर पे कोई एक घर है, एक अच्छा रिलेशनशिप चल रहा है, देख रहे हैं कि भाई हस्बैंड वाइफ दोनों बहुत अच्छा मोहब्बत से रह रहे हैं, वो जाएंगे फैमिली मिलने के लिए घर पर बैठेंगे, अच्छा मुझे तो इन्होंने ये दिलाया था, तुम्हें अब तक कुछ दिलाया नहीं है, शोशा डाल के आ गया। आपको जरूरत क्या, जब आपको अल्लाह ने आपको दिया है तो आप अपने पास रखिए, आपको बताने क्या जरूरत है दुनिया को।
1: सही बात है,
0: नेमतों को जितना हो सकता है अपने हदूद में रखें, क्योंकि अल्लाह ने हर किसी को हर वो नेमत नहीं दी होती है।
1: सही बात है, बिल्कुल ऐसे ही।
0: ये मेरे हिसाब से जो है ना इंसान जो है हमेशा ये चीज को देखना चाहिए कि भाई किसकन क्या है किसकन क्या नहीं है, हमको उससे कोई फर्क नहीं करना चाहिए। फर्क अल्लाह ने पैदा नहीं किया तो हम क्यों करें,
1: तो
0: इम्तिहान है, कोई महल में रह रहा है तो कोई झोपड़पट्टी में रह रहा है, ये इम्तिहान है। यहाँ पर जो जिस तरीके का इम्तिहान है वो इम्तिहान में गुजार के चला जाएगा, तो इंशाल्लाह अल्लाह उसको जो है अजर अज़ीम बहुत अच्छा देंगे। अल्लाह इसीलिए तो अल्लाह ने कहा है ना कि हमारे हबीब आप इन सबसे कह दें कि ये हमारे थोड़े से दिए हुए रिस्क पर राजी हो जाएंगे तो हम इनके تھوڑے سی نیکیوں پہ راضی ہو کر انہیں بڑی سی جنت دے دیں گے.
1: سبحان اللہ, سبحان اللہ, واقعی بے شک بڑی زبردست بات. اور یہ بھی بڑی, آپ نے بڑی اچھی بات بولی سمد. واقعی ایسا ہوتا ہے, ایک تو نا دوسرے کے گھر پہ کیا ہو رہا ہے, کس کو کیا ملا, کون کیا کھاتا پیتا ہے, کون سے کپڑے پہنتا ہے, یہ والے سوالات نا کبھی بھی نہیں کرنے چاہیے. یہ بہت مطلب پرسنل معاملات ہوتے ہیں, لیکن میں نے نوٹ کی یہ بات کہ اس کا بڑا شوق ہوتا ہے لوگوں کو. ویڈنگ اینیورسری پہ کیا ملا, کسی نے کیا دیا, کیا ہوا, گھر پہ کیا کھاتے ہو, یہ اتنی پرسنل چیزیں ہیں کہ آپ ان کے بارے میں سوال نہیں کریں. اگر ان کیس دیکھیں کوئی ایک اچھا کھاتا پیتا گھرانا ہے, آپ یہ چیزیں پوچھ رہے ہیں, آپ کی زندگی میں ان کیس وہ چیزیں نہیں ہیں, آپ کے دل میں جو ہے نا کہیں نہ کہیں حسد یا رشک جو بھی اس طرح کا کچھ پیدا ہوگا, تو ضرورت کیا ہے دوسروں کے معاملات کو کریدنے کی. کم سے کم ہمیں دوسروں کے معاملات کی فکر ہونی چاہیے, اپنی فکر کریں اور وہ بھی اللہ کا شکر ادا کرتے ہیں.
0: ہاں یہ تو ہے. اب جیسا کہ مجھے بڑا خراب لگتا ہے کہ ہر کوئی جو ہے ایک دوسرے کے ساتھ میں جو طنز دیتے ہیں, خاص طور پہ گھر پر جو ہے آ کر رشتے دار. جیسا کہ آصف بھائی نے کہا تھا کہ بھائی ان کے کوئی ریلیٹیو ہے, خالہ وغیرہ کے بچے جس کے پیرنٹس جا چکے ہیں, تو یہ بہت بڑا اصل امتحان تو نا وہ ماں باپ کے جانے کے بعد ہوتا ہے, اور بہن بھائی میں بھی ہو جاتا ہے کہیں نہ کہیں. تو میرے حساب سے جو ہے گھر کو گھر بنانے کے لیے نا ایک خوشنما سوچ کی ضرورت زیادہ ضروری ہے, کہ بھائی آپ جب ایک اچھی وسیع سوچ رکھیں گے اور کامل یقین رکھیں گے کہ بھائی اس گھر میں جتنے بھی لوگ ہیں ان سب پر اللہ کی رحمت بنی ہونی ہو, تو سب کو جو ہے اللہ کے ساتھ میں ایک جگہ جڑ کر رہنا چاہیے, اور نماز جس گھر میں پابندی سے پڑھی جاتی ہے, عبادتیں جس گھر میں پابندی سے کی جاتی ہے, اور دل کی عبادت, زبان کی عبادت, اللہ کی عبادت, نماز تو پڑھنی پڑھنی ہے, قرآن تو پڑھنا ہی پڑھنا ہے, باقی سب چیز اس میں کوئی غور نہیں ہے. لیکن جو دل کی عبادت سے مراد یہ ہے کہ آپ کے دل کو ہمیشہ ہر روز صاف رکھنا ہوتا ہے آپ کو. جیسا کہ آپ کے گھر میں کچرا رکھو گے,
1: نہیں رکھیں گے,
0: تو دل بھی ہمارا گھر ہے میڈم, تو دل کو بہت صاف کرنا بہت ضروری. ہم یہاں پر میری بہن نے یہ کہہ دیا, میری ماں نے ایسے کہہ دیا, میرے باپ نے, ہاں غصے میں ہو جاتا ہے سب چیز, لیکن ہمیشہ میری ماں یہ کہا کرتی تھی, بیٹا جب کبھی بھی غصہ ہے نا تمہیں, تو ہمیشہ ایک بات یاد رکھنا کہ جس کسی انسان کے اوپر میں بھی تمہیں غصہ آ رہا ہے نا, اس کے بتائے ہوئے اچھے پل یاد کرو, تو تمہارا جو غصہ ہے نا وہ دھیرے دھیرے کم ہو جائے گا. وہ غصے پہ پانی, مطلب وہ کہتے ہیں نا کہ آگ پر پانی ڈالنے والا کام کرتا ہے, کہ وقتی طور پہ غصہ ہوا ہے نا کوئی ایک بات پر, دس باتیں تو اس کے ساتھ اچھی ہوئی ہے, ایک بات پہ غصہ ہوئے ہیں تو کیا دس باتوں کو تم ایسے ہی واش آؤٹ کر دو گے؟
1: بالکل ایسے,
0: تو وہ دس باتوں کو یاد کرو تو یہ ایک بات تمہیں ٹھنڈی ہو جائے گی, پھر تمہارا غصہ کم ہو جائے گا.
1: زبردست زبردست, بہت اچھی کال سمد آپ کی, تھینکس اے لاٹ, بے شمار چیزیں آپ نے بولی, بہت بہت زبردست, بہت زبردست, تھینک یو جی,
0: تھینک یو, ٹیک کیئر, ہیو اے نائس ویکینڈ ٹو ایوری ون,
1: آپ کو بھی, تھینک یو جی,
0: اللہ حافظ, گزاری سب لوگ کو, اللہ حافظ,
1: اللہ حافظ. رہی جی, تو ہمارے ساتھ سمت تھے اور اسی کے ساتھ ہم ایک بریک لیتے ہیں, بریک کے بعد واپس آتے ہیں.
2: FM 107 پر اپنا بزنس ایڈورٹائز کرنے کے لیے آج ہی رابطہ کریں,
3: آج ہی رابطہ کریں
2: ہماری قطر میڈیا کارپوریشن کی مارکیٹنگ ٹیم سے, کال کریں 448888806 پر یا ای میل کریں marketing@qmc.qa.